0: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज मंगल है, रबी अव्वल के 18 और सितंबर की 1 तारीख। ये रेडियो पाकिस्तान है। समीना वकार से खबरें सुनिए। पहले अहम खबरों का खुलासा। वज़ीर आज़म ने उज़्बेकिस्तान के साथ पाकिस्तान की तज़वीराती शराकत दारी को मज़ीद मुस्तहकम करने के आज़्म का इआदा किया है। पाकिस्तान, तुर्की और सऊदी अरब ने खित्ते में पायदार अमन और इस्तेहकाम के उसूल के लिए मक्का मुश्तरका मुआहदे के तहत मिलकर काम करने के आज़्म का इआदा किया है। चीफ ऑफ डिफेंस फोर्सेस ने तुर्की के सरकारी दौरे के दौरान इस्तांबुल में आला सतह की मुलाकातें की। कंट्रोल लाइन के दोनों जानिब और दुनिया भर में मुकीम कश्मीरी आज अजीम हुर्रियत रहनुमा सैयद अली गिलानी की 5वीं बरसी मना रहे हैं। गजा पर इसराइली फजाई हमले के नतीजे में मजीद 5 फलस्तीनी शहीद हो गए हैं। खवातीन के T20 एशिया कप में पाकिस्तान और थाईलैंड के दरमियान मैच आज दुबई में खेला जाएगा। और अब खबरें तफसील के साथ। वज़ीर आज़म शहबाज शरीफ ने उज़्बेकिस्तान के साथ पाकिस्तान की तज़वीराती शराकत दारी को मज़ीद मुस्तहकम करने के आज़्म का इआदा किया है। उन्होंने ये आज़्म बिश्केक में शंघाई तआवुन तंजीम के सरबराहान मुमलिकत के इजलास के मौके पर उज़्बेक सदर शौकत मिर्ज़ायोव से मुलाकात के दौरान किया। शहबाज शरीफ ने 2029 तक दो तरफा तजारत का हजम $2 अरब तक बढ़ाने के मुश्तरका मकसद का इआदा किया। उन्होंने तौसी शुदा तरजीही तजारती मुआहदे पर मौसर अमल दरामद, कारोबारी इदारों के दरमियान रवाबित बढ़ाने और बाहमी मफाद के मुश्तरका मनसूबों के फरोग पर जोर दिया। वज़ीर आज़म ने इलाकाई राबतों को मुश्तरका तज़वीराती तरजीह करार देते हुए कहा कि उज़्बेकिस्तान, अफगानिस्तान और पाकिस्तान रेलवे वस्ती और जनूबी एशिया को मिलाने और उज़्बेकिस्तान को पाकिस्तान की बंदरगाहों तक रसाई फराहम करने में अहम किरदार अदा कर सकती है। दोनों रहनुमाओं ने सनत, ज़रात, अदविया साजी, टेक्सटाइल, कानकनी, डिजिटल टेक्नोलॉजी, तालीम, सकाफत, दिफा और सलामती के शोबों में तआवुन मजीद मजबूत बनाने पर भी तबादला ख्याल किया। शहबाज शरीफ ने उज़्बेकिस्तान के यौम आज़ादी की 35वीं सालगिरह पर सदर शौकत मिर्ज़ायोव और बिरादर उज़्बेक अवाम को दिली मुबारकबाद पेश की। वज़ीर आज़म मोहम्मद शहबाज शरीफ ने किर्गिस्तान के दारुल हुकूमत बिश्केक में मुनक़दा 6वीं आलमी नोमैड गेम्स की इफ्तिताही तकरीब में शिरकत की। तकरीब में आमद पर वज़ीर आज़म का इस्तकबाल किर्गिस्तान के सदर सदार नोरोज़ेरोव और गोपरवेज ने किया। पाकिस्तानी खिलाड़ियों का एक दस्ता भी नोमेड गेम्स में हिस्सा ले रहा है। पाकिस्तानी दस्ते की आमद पर वज़ीर आज़म शहबाज शरीफ ने खड़े होकर तालियां बजाईं और पाकिस्तानी खिलाड़ियों को खिराज तहसीन पेश किया। इस मौके पर स्टेडियम में मौजूद शायकीन ने भी पाकिस्तानी खिलाड़ियों का भरपूर खैर मकदम किया। आलमी नोमेड गेम्स वस्ती एशिया के रिवायती खेलों पर मुश्तमिल एक बैन अल-अक़वामी खेलों का मुकाबला है। पाकिस्तान, तुर्की और सऊदी अरब ने खित्ते में पायदार अमन और इस्तेहकाम के हुसूल के लिए मक्का मुआहदे के लाहे अमल के तहत मिलकर काम करने के आज़्म का इआदा किया है। ये बात इस्तांबुल में मक्का मुश्तरका दिफाई मुआहदे के तहत कायम तज़वीराती सियासी और दिफाई कमेटी के इजलास के बाद जारी किए गए तीनों ममालिक के वज़राए खारजा और वज़राए दिफा के मुश्तरका एलामिये में कही गई। इजलास में कहा गया कि तीनों ममालिक बहरानों के पुरअमन हल की हौसला अफजाई के लिए कशीदगी में कमी और तहम्मुल की कोशिशों की हिमायत जारी रखेंगे। तीनों ममालिक ने मक्का मुआहदे के तहत अपने तआवुन को मजीद मजबूत और मुनज़्ज़म करने के लिए इक़दाम करने पर इत्तेफाक किया ताकि बाहमी यकजहती में इजाफा, इज्तिमाई दिफा और दिफाई सलाहियत पर एतमाद और उसकी अफादियत यकीनी बनाई जा सके और मुनसिफाना, जामे और पायदार अमन के लिए इलाकाई कोशिशों और मुश्तरका तहफ्फुज़ में किरदार अदा किया जा सके। सेक्रेटरी जनरल की सरबराही में एक एलामिये में मजीद कहा गया कि मक्का मुआहदे के तहत काम में मुआवनत के लिए सऊदी अरब में सेक्रेटेरिएट कायम किया जाएगा। सेक्रेटेरिएट की इब्तदाई सरबराही 3 साल की मुद्दत के लिए पाकिस्तान से ताल्लुक रखने वाले सेक्रेटरी जनरल करेंगे। चीफ ऑफ आर्मी स्टाफ और चीफ ऑफ डिफेंस फोर्सेस फील्ड मार्शल सैयद आसिम मुनीर ने तुर्की के सरकारी दौरे के दौरान इस्तांबुल में اعلیٰ سطح کی ملاقاتیں کی۔ آئی ایس پی آر کے مطابق فیلڈ مارشل سید عاصم منیر نے سعودی عرب کے وزیر دفاع شہزادہ خالد بن سلیمان، ترکی کے وزیر خارجہ حاکان فیدان اور وزیر دفاع یشار گولر اور ترک جنرل اسٹاف کے سربراہ جنرل سلجوک بائر اختار اوغلو سے ملاقاتیں کی۔ ملاقاتوں کے دوران باہمی دلچسپی کے امور، دو طرفہ دفاعی تعاون اور خطے کی سلامتی کی صورتحال پر تبادلہ خیال کیا گیا۔ چیف آف آرمی سٹاف اور چیف آف ڈیفنس فورسز فیلڈ مارشل سید عاصم منیر نے مکہ مشترکہ دفاعی معاہدے کے تحت تصویراتی، سیاسی اور دفاعی کمیٹی کے اجلاس میں بھی شرکت کی، جس میں پاکستان، ترکیے اور سعودی عرب شریک تھے۔ تینوں ممالک نے تصویراتی رابطہ کاری اور دفاعی تعاون کو مزید مضبوط بنانے کے طریقوں کا جائزہ لیا۔ ترک مسلح افواج کے یوم فتح کی 104th سالگرہ کی مناسبت سے جنرل ہیڈ کوارٹرز راولپنڈی میں ایک تقریب منعقد ہوئی۔ آئی ایس پی آر کے مطابق تقریب میں پاکستان اور ترکی کے درمیان برادرانہ تعلقات اور قریبی دو طرفہ روابط کو اجاگر کیا گیا، جو مشترکہ اقدار، باہمی احترام اور ایک دوسرے کے لیے مسلسل حمایت کی تاریخ پر مبنی ہے۔ پاکستان میں ترکی کے سفیر عرفان نذیر اوغلو تقریب کے مہمان خصوصی تھے۔ حکومت نے آج کے لیے پیٹرولیم مصنوعات کی قیمتوں میں رد و بدل کیا ہے۔ پیٹرولیم ڈویژن کی جانب سے جاری اعلامیہ کے مطابق ہائی اسپیڈ ڈیزل کی قیمت میں 1.03 روپے فی لیٹر کمی کی گئی ہے، جس کے بعد اس کی قیمت 370.41 روپے فی لیٹر ہو گئی ہے۔ اسی طرح پیٹرولیم کی قیمت میں 77 پیسے فی لیٹر اضافے کے بعد اس کی نئی قیمت 342.79 روپے فی لیٹر ہو گئی ہے۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ کنٹرول لائن کی دونوں جانب دنیا بھر میں کشمیری آج بزرگ حریت رہنما سید علی گیلانی کی 5ویں برسی منا رہے ہیں۔ کشمیر میڈیا سروس کے مطابق بزرگ حریت رہنما 2021 میں آج کے روز سری نگر میں اپنی رہائش گاہ پر انتقال کر گئے تھے، جہاں انہیں ایک دہائی سے زائد عرصے تک مسلسل نظر بند رکھا گیا۔ سید علی گیلانی نے اپنی پوری زندگی جموں کشمیر کے عوام کے حق کی خود ارادیت کے لیے جدوجہد کی اور اقوام متحدہ کی قراردادوں اور کشمیری عوام کی خواہشات کے مطابق کشمیر کے تنازع کے حل کی وکالت کی۔ صدر آصف علی زرداری اور وزیر اعظم شہباز شریف نے معروف کشمیری رہنما سید علی شاہ گیلانی کی 5ویں برسی پر انہیں خراج عقیدت پیش کیا ہے۔ اپنے الگ الگ پیغامات میں انہوں نے کہا کہ سید علی شاہ گیلانی کی جرت، وقار اور ثابت قدمی کی میراث انصاف اور آزادی کے لیے جدوجہد کرنے والی نسلوں کی رہنمائی کرتی رہے گی۔ انہوں نے کہا کہ نامساعد حالات اور مقبوضہ جموں و کشمیر میں مسلسل ریاستی جبر کے باوجود سید علی گیلانی کی بے لوس اور بے مثال جدوجہد نے کشمیری عوام کے دلوں اور ذہنوں میں کشمیر کے مقصد کو زندہ رکھا۔ غزہ میں اسرائیلی فضائی حملوں کے نتیجے میں مزید 5 فلسطینی شہید ہو گئے ہیں۔ 7 اکتوبر 2023 سے جاری اسرائیلی جارحیت کے نتیجے میں شہید ہونے والے فلسطینیوں کی تعداد بڑھ کر 73,456 ہو گئی ہے، جبکہ 1,74,496 افراد زخمی ہو چکے ہیں۔ نیپال تبت سرحد پر آنے والے سیلاب کے نتیجے میں ہونے والی ہلاکتوں کی تعداد بڑھ کر 939 ہو گئی ہے۔ نیپال کے ڈیزاسٹر مینجمنٹ اتھارٹی کے مطابق 3,925 افراد لاپتہ ہیں، جن میں 592 غیر ملکی شہری شامل ہیں۔ خواتین کرکٹ T20 ایشیا کپ میں پاکستان اور تھائی لینڈ کے درمیان میچ آج دبئی میں کھیلا جائے گا۔ میچ شام 7:30 بجے شروع ہوگا۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران بالائے خیبر پختونخوا، خطہ پوٹوہار، اسلام آباد، گلگت بلتستان، کشمیر اور ملکہ پہاڑی علاقوں میں بعض مقامات پر تیز ہواؤں اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ ملک کے دیگر علاقوں میں موسم گرم اور مرطوب رہنے کی توقع ہے۔ آج صبح ریکارڈ کیا گیا بعض شہروں کا درجہ حرارت، اسلام آباد 24 ڈگری سینٹی گریڈ، لاہور 29، کراچی 27، پشاور 28، کوئٹہ 21، گلگت اور مظفرآباد 23 اور مری 15 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیش گوئی کے مطابق سری نگر، لہ، پلوامہ، اننت ناگ، شوپیاں اور بارہمولہ میں مطلع جزوی طور پر ابر آلود رہنے اور گرج چمک کے ساتھ بارش کے امکانات ہیں، جبکہ جموں میں موسم گرم اور مرطوب رہنے کی توقع ہے. آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر اور پلوامہ 19 ڈگری سینٹی گریڈ، جموں 30، لہ 10، جبکہ اننت ناگ، شوپیاں اور بارہمولہ 18 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا. اسی کے ساتھ خبریں ختم ہوئیں. مزید خبروں اور تجزیوں کے لیے آئیے ہماری ویب سائٹ پر radio.gov.pk.
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر. دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان. ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1.
2: For latest news headlines after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan.

0: सुनो जुबानी सुनो मुझे प्यार हुआ था, था ये जो था होता है ना बड़ा खराब होता है, आपकी पूरी जिंदगी की मेहनत जो होती है ना इस था में निकल जाती है। एनीवेज जी, आज हम बात कर रहे हैं कि दो लोगों के दरमियान आने वाला तीसरा फर्ज जो होता है उसमें गलती किसकी होती है, ये आप मुझे बता रहे हैं। आप मुझे मैसेज कर सकते हैं FM 101 के ऑफिशियल पेज पे, आप जाएंगे पोस्ट अपडेट हो चुकी है उस पर कॉमेंट करेंगे हमारे से शामिल हो जाएंगे। सज्जाद अली लाडला साहब कहते हैं कि अल्लाह पाक सब बीमारियों को सेहत याब कर दे, आमीन इलाही आमीन। हजारों अच्छाइयों की कोई रसीद नहीं होती, ये गलती का पूरा हिसाब रखा जाता है, बिल्कुल ऐसे ही है। स्पेशल सलाम कर रहे हैं अमरजा चौधरी साहब, बहुत शुक्रिया जी। जिंदगी में हमारा टूटना भी एक नेमत होता है, क्योंकि जब हम दुनिया के आसरों से टूटते हैं तभी हमें अंदाजा होता है कि हमें संभालने वाली जात सिर्फ और सिर्फ अल्लाह की है। बेशक, बहुत अच्छी बात। सज्जाद अली लाडला साहब कहते हैं हाँ जी आंटी फरी के आगे आपने ऐसे ही है, बड़े के आगे बोलना भी नहीं चाहिए। ताल्लुक रहे या ना रहे, एहतराम हमेशा रहना चाहिए इंसान का भी और उसके राज का भी, लेकिन यहाँ मामला कुछ थोड़ा सा उल्ट हो जाता है। वो ये होता है कि जब ताल्लुक नहीं रहता ना, तब आपके ऐसे ऐसे राज आपके सामने आते हैं जो आपको भी अक्सर नहीं पता होता, समझ रहे हैं जो राज आपको भी पता नहीं होता ना, वो भी राज आपके उगलना शुरू हो जाते हैं, वो भी सामने आना शुरू हो जाते हैं और उन पे भी बात होना शुरू हो जाती है। आप कहते हैं ये बात हुई कब थी, लेकिन वो बात तो हो चुकी होती है ना। हम बात करते हैं बहुत सारी चीज़ों की, तो उसमें गुनाह सवाब में हम निकल रहे होते हैं, हम बातें कर रहे होते हैं, लेकिन आपको अंदाज़ा है कि बाज़ दफ़ा हम जो गॉसिप में चीज़ें कर रहे होते हैं, गॉसिप्स कर रहे होते हैं, बातें निकलवाने के लिए बातें कुरीद रहे होते हैं, खासकर खवातीन में ये बातें ज़रूर पाई जाती हैं। इस वजह से वो जाती हैं अपने रिश्तेदारों के घर और जाके फिर जो है ना वो गॉसिप्स चल रही होती हैं, पूछा जा रहा होता है तुम्हारा वो जो बाहर वाला बेटा था कितना कमा रहा है, तुम्हारी बेटी की शादी हुई क्या क्या जहेज दिया, तुम्हारी बहू क्या जहेज लेकर आई है, सारी चीज़ें ये भी तकलीफ़ वाली चीज़ें होती हैं, ये भी नहीं करनी चाहिए। एनीवेज जी, एक अदर चौर सी कमर्शियल ब्रेक है, फिर हम वापस आते हैं।
1: आप सुन रहे हैं FM 101।
2: पाकिस्तान की ज्यादातर जमीनें फास्फोरस की कमी का शिकार हैं, इसीलिए सोना लाया है NPS 3 की ताकत के साथ। इसके हर दाने में तीनों अज्जा की यकसा मौजूदगी से फसल को ज्यादा से ज्यादा फायदा पहुंचे, जिससे हो पैदावार में इजाफा और किसान को मिले ज्यादा मुनाफा। 3 की ताकत मिले, फसल भरपूर खिले।
3: दिस इज FM 101।
0: तो ये बात है कि हम कह रहे ख्वातीन जो होती हैं, ख्वातीन में ये चीज़ ज़्यादा पाई जाती है, गॉसिप्स की शक्ल में आप बातें कुरेदते हैं और फिर एक जगह की बात जो होती है ना वो दूसरी जगह और दूसरी से तीसरी, तीसरी से जो है वो पूरे ख़ानदान में वो बात बिखर चुकी होती है। एक बात एक इंसान से दूसरे तक जब जाती है वो चेंज हो जाती है, दूसरे से तीसरे तक चेंज हो जाती है। इसी तरह मुख्तलिफ बातें जो होती हैं वो होती भी नहीं हैं और वो निकल जाती हैं। तो ये भी आप जितनी मर्जी नमाज़ें पढ़ लें, आप जो कुछ मर्जी कर लें, इन सब चीज़ों का हिसाब फिर भी साथ में रहेगा। ऐसा नहीं होगा कि ये चीज़ें हों और आप नमाज पढ़ के इन चीज़ों को बख्शवा लेंगे, ऐसा बिल्कुल नहीं होता। अस्सलाम वालेकुम जी।
4: वालेकुम अस्सलाम, मैं आसिया खान लाहौर से।
0: जी आसिया, कैसी हैं आप?
4: मैं ये भी कहना चाहूँगी आप कि हर मुसलमान क्यों मुसलमान होता है कि वो दूसरे के लिए अच्छा सोचता है, दुआ करता है। मुसलमान उसे कहते हैं जो कोई बीमार हो मुसलमान दूसरा, तो सुकून से कैसे सो सकता है। बहुत खुश नसीब हूँ कि मैं मुसलमान हूँ, पाकिस्तानी हूँ, और आपका बहुत बहुत
0: बिल्कुल ऐसी है। बहुत अच्छी बात कि आसिया, अल्लाह ताला आपके भाई को सेहत तंदुरुस्ती वाली लंबी ज़िंदगी दे। बिल्कुल जी, आप हमें ज्वाइन कर सकते हैं FM 101 के ऑफिशियल पेज पे, जाएंगे पोस्ट अपडेट हो चुकी है इस पे कमेंट करेंगे, कमेंट करके हमारे से शामिल हो जाएंगे और शामिल होकर मुझे बताएंगे कि आप मुझे कहाँ से सुन रहे हैं। बदलता मौसम आपकी ज़िंदगी पे क्या असरार डाल रहा है? हम बात कर रहे थे ना थोड़ी देर पहले कि ये जो मौसम है इसमें बहुत ज़्यादा परेशानियाँ बीमारियाँ बहुत ज़्यादा होती हैं, वो इस वजह से भी कि थोड़ा नमी वाला मौसम होता है, जो हार्ट के पेशेंट ऑलरेडी होते हैं उनके लिए ये थोड़ा सा केयर करने वाला मौसम है ना, उनकी अपनी केयर लाजमी तौर पे करें, जो BP के पेशेंट हैं उनके लिए भी और जो डायबिटीज़ के पेशेंट हैं उनके लिए भी, स्टॉमिक के जिनको इश्यूज हैं वो भी, थोड़ा सा ज़रा एहतियात के साथ चीज़ें करें। خورشید شہزاد ہمارے ساتھ ہے. ایک بات سمجھ نہیں آتی, اگر لڑکیاں اگر لڑکیاں باجیاں ہیں تو کیا لڑکے باجے ہیں؟ بالکل لڑکے باجے ہیں. سجاد علی لالہ کہتے ہیں کہ ہم خود موقع دیتے ہیں, اگر خود موقع نہ دیں تو کسی کی مجال نہیں ہے کہ کوئی ہمارے کوئی ہمیں توڑ جائے, چاہے وہ لاکھ موقع بھی خود نہیں دیتے. سجاد, میں اس چیز کو اس وجہ سے نہیں مانتی کہ کوئی جان بوجھ کے تو خود کو تکلیف نہیں پہنچانا چاہے گی. جب بھی کوئی رشتہ شروع ہوتا ہے, کسی بھی آپ ریلیشن شپ میں ہوتے ہو, تو آپ کی اسٹارٹنگ جو ڈیز ہوتے ہیں اچھے ہی ہوتے ہیں, آپ اس کو اچھا سوچ کے ہی چلاتے ہو. وہ ایک علیحدہ ایشوز ہوتے ہیں کہ وہ بعد میں کیا چیزیں پڑ جائیں. میں پوچھ رہی ہوں جی, دو لوگوں کے درمیان تیسرا جو فرد آتا ہے وہ کون ہوتا ہے, وہ اس میں غلطی کس کی ہوتی ہے, یہ آپ نے مجھے بتانا ہے. اکثر وہ کہتے ہیں کہ غلط دونوں نہیں تھے, بس حالات واقعات کچھ اس طرح سے. تو کیا آپ اس بات سے اگری کرتے ہیں کہ واقعی حالات کچھ اس طرح سے بن جاتے ہیں کہ آپ کو دو کے درمیان کسی تیسرے کو آنا پڑتا ہے, یا حالات ایسے بن جاتے ہیں کہ آپ کو کسی دو کے درمیان آنا ہی پڑتا ہے؟ مطلب کیا اتنا زیادہ کیسے, یہ مجھے آپ نے بتانا ہے. 0422111001. السلام علیکم جی.
5: وعلیکم السلام, کیسے ہیں زوبی آپ؟
0: الحمد للہ, آپ بتاؤ.
5: میں ٹھیک ہوں, میں بسما بات کر رہی ہوں, کب سے ٹرائی کر رہی تھی. میں نے نا آپ کا ٹاپک اتنا اچھا لگا مجھے, تو مجھے تو آج ضروری بات کرنی تھی آپ سے. جیسے کہ آپ کہہ رہے ہیں نا, دو لوگوں کے درمیان ایک آ جاتا ہے انسان. تو ابھی جیسے کہ میری دوست ہے اپنی ماما سے ناراض ہے, تو اس نے مجھے بیچ میں لے کے آئی ہوئی ہے کہ ہماری مطلب بات کرو ادھر سے ادھر, تو وہ مجھ سے ہو نہیں رہا ہینڈل. تو اب کہ میری نیت تو یہ ہوتی ہے نا کہ میں, ویسے میری نیت یہ ہوتی ہے جب بھی کوئی ایسے کوئی مجھ سے ہیلپ مانگے, تو زیادہ سے زیادہ میری کوشش یہی ہوتی ہے کہ ان کی آپس میں فرینڈ شپ کرواؤں. بٹ کچھ کم عقلی کی وجہ سے, کچھ ایکسپیرینس نہ ہونے کی وجہ سے, یا کوئی حکمت عملی مجھے نہیں آتی ایسی, کوئی نہ کوئی غلطی ایسی ہو جاتی ہے یا کوئی بات ایسی ہو جاتی ہے کہ وہ کبھی کبھی ایسا ہوتا ہے کبھی کبھی, تو بعد مجھے اتنا ریگریٹ ہوتا ہے کہ میں سوچتی ہوں نہیں یار, آج کے بعد کبھی میں نے اس معاملے میں پڑھنا ہی نہیں ہے.
0: ٹھیک ہے,
5: جو اکثر فرینڈز آ کے مجھے کہتی ہیں یار وہ مجھے میری بات کرنا, اب میں صاف انکار کر دیتی ہوں کہ نہیں, مجھ سے نہیں ہوتا یہ سب کچھ. تو یہ بات ہے. اور دوسری میں نے ایک بات کرنی تھی کہ جیسے دو لوگوں کے درمیان, میں سارا شو آپ کا سن رہی تھی, تو میں سوچ رہی ہوں کس کس پوائنٹ آف ویو سے بات کروں, کیونکہ آپ جب بات کرتے تو پھر وہاں بھی دھیان جاتا ہے, وہاں بھی دھیان جاتا ہے, سارے چاروں طرف دماغ گھوم رہا ہوتا ہے. تو میں ایک بات کو میسج دینا چاہوں گی لڑکیوں کو کہ اب جیسے میرے دادا بو تھے, نانا بو, اور میرے پاپا بھی وہ مرد ہیں, اور مرد ہو کے ہم لڑکیوں کو ہماری یہ تربیت کرتے ہیں کہ کبھی مرد پہ بھروسہ نہیں کرنا چاہیے. تو میرا میسج یہ ہے لڑکیوں کو کہ اپنے آپ کو اسپیشلی ایموشنلی جو ہے نا اسٹرانگ بنائے, ایموشنلی اسٹرانگ بنائے.
0: ٹھیک ہے,
5: یہ اس لحاظ سے لڑکیاں بہت ویک ہوتی ہیں, تو کبھی مرد پہ بھروسہ نہیں کرنا. اور میری مما کہتی ہیں کہ یہ سرانے کے سانپ ہوتے ہیں, تو یہ واقعی ٹھیک ہے, کیونکہ بہت مطلب پرانے لوگوں کا نا اپنی پوری زندگی کا نچوڑ ہے یہ, انہوں نے ایک نچوڑ نکال کے دو تین الفاظوں میں بیان کیا, وہ جب بھی مارے گا ڈنگ ہی مارے گا, تو کبھی ان پہ بھروسہ نہیں کرنا. باقی وہ جو میری فرینڈ اور میری اس کی مما کی بات رہی, تو وہ آپ مجھے بتا دیں کہ وہ ایک دوسرے سے لڑتے رہتے, اور یہ سین تو میری مما کے ساتھ بھی میرا ہے. تو یہ بتائیں کہ
0: بات
5: کرتے ہمیں سمجھتے نہیں ہے اور مما ہم لوگ ہمیں سمجھتے نہیں ہے. اوکے, تھینک
0: یو, بات کرتے ہیں, بہت شکریہ. بسم اس پہ بات کرتے ہیں.
6: وحشت بڑھے من کی اب تیرے بن, راتیں
0: دس از فور یو, جوائن کیجیے گا مجھے ایف ایم 101 کے آفیشیل پیج پہ جائیے گا, پوسٹ اپڈیٹ ہو چکی ہے, اس پہ کامنٹ کر کے شامل ہو جائیے گا. 0422111001 ڈائلنگ نمبر.

0: सकती है exactly. और एक सिंगल क्लिक पे सबसे इजीएस्ट 15 पे आप कॉल करें, 4 प्लस करें, 4 जो है प्रेस करें, आपको इंशाल्लाह ताला विद इन 15 मिनट वो ब्लड अरेंज करके हम
1: well, जनाब ये एक बड़ी ज़बरदस्त, मेरे लिए भी एक नई इन्फॉर्मेशन है, आप सबके लिए भी जो सुनने वाले हैं, अगर आपको ब्लड की ज़रूरत, और हमें अक्सर हमें रेडियो पे भी लोग कहते रहते हैं आप अनाउंसमेंट कर दें ब्लड के हवाले से, तो आज सुनने वालों और देखने वालों की अगर आपको ब्लड की ज़रूरत है आप 15 पे कॉल करें और फिर उसके बाद आप
0: 4 प्रेस करें, 4 प्रेस करें, आपका लिंक अप हो जाएगा और इंशाल्लाह आपको 15 मिनट के अंदर हम ब्लड अरेंज कर देंगे. सेफ सिटी और सिटी ट्रैफिक पुलिस का कोलैबोरेशन हो चुका है, बहुत सारी अभी रिसेंटली हमने डिफरेंट ऑर्गेनाइजेशन के साथ जो है मीटिंग करवाई है, हमारा मीटअप था उसमें हमारे पास थाउजेंड्स जो है वो ब्लड डोनर्स रजिस्टर्ड.
1: माशाल्लाह माशाल्लाह जी, ये जबरदस्त और ये बहुत बड़ी अचीवमेंट है, बहुत बड़ी एफर्ट है, आपको खराज तहसीन पेश करेंगे.
0: Thanks
1: आप
0: so
1: जितने भी सिटी ट्रैफिक पुलिस वाले और पुलिस के महकमे एंड डेफिनेटली आपके आला हुकाम जिन्होंने इसको इम्प्लीमेंट कराया उनको भी खराज तहसीन पेश करेंगे. अच्छा मैडम, अक्सर लोग टैक्सी करते हैं, प्राइवेट गाड़ियाँ लेते हैं, ख़वातीन के हवाले से खास मैं बात करूँगा, तो अगर कोई ड्राइवर हरास कर रहा है किसी बच्ची को या किसी फीमेल को, इन दैट केस व्हाट टू डू, उसको क्या करना होगा?
0: सर बड़ा अच्छा क्वेश्चन आपका, और अभी सीएम पंजाब का ये बहुत बड़ा इनिशिएटिव आया क्यूआर पैनिक बटन. तमाम जो ये पीएसवी हैं इनमें क्यूआर पैनिक बटन्स लग चुके हैं. मोर देन 40,000 जो व्हीकल हैं उसमें सिटी ट्रैफिक पुलिस ने क्यूआर जो पैनिक बटन है वो लगा दिया है. इन केस ऑफ एनी हरासमेंट वो फीमेल सिर्फ वो क्यूआर कोड जो है उसको क्लिक करके विद इन नो टाइम उसकी लोकेशन, उस बंदे का सारा डाटा, क्योंकि ये देखिए इन ड्राइव और ये जो है ये पहली बात है कि ऐसी हरकत करेंगे ही नहीं क्योंकि वो ऑलरेडी रिकॉर्डेड होते हैं. ज़्यादा इसमें होता है ऑटो रिक्शा होता है उसमें चूँकि वो खुद से करवाया होता है तो उसके लिए होता है, तो उसको भी हमने इस तरह से मैनेज कर दिया है कि वो क्यूआर के थ्रू जो है उसकी लोकेशन, वो जो कॉलर है उसका, हर चीज़ जो है वो हमारे पास आ जाती है. और आप यकीन जाने कि इसको तकरीबन अभी महीने से ज़्यादा हो गया लेकिन हमारे पास एक भी केस नहीं आया.
1: अच्छा,
0: इतना डर है ये पुलिस का तो डर है ही है. अब ये क्यूआर पैनिक बटन है इसका डर वैसे ही आ गया है.
1: अच्छा, ये टैक्सी ये लगा कहाँ होता है?
0: ये हर रिक्शे की बिल्कुल स्क्रीन के सामने वो हमने जो स्टिकर है वो लगा दिया.
1: ठीक है,
0: वो स्टिकर लगा हुआ है उसको फौरी तौर पर आप करके सेंड करेंगे आप और हमारे पास आ जाएगा, और उसके साथ आपके मोबाइल की लोकेशन के साथ हम आपको सर्च करेंगे जो नियरेस्ट पुलिस स्टेशन होगा वहाँ पे जो है उनको लिकम होगा. अब हर चीज़ जो है ना वो फास्टली हो गई है. हाँ जी बिल्कुल,
1: ये ड्राइव इन ड्राइव्स वगैरह और जंगो वगैरह में भी है
0: जी बिल्कुल सर. सारी जितनी भी ये पीएसवी हैं जी बिल्कुल, उसमें पीएसवी में सब में ये लगा दिया है. प्लस अगर आपको कोई ऑफिस में भी हरास करता है या आपको जॉब प्लेस पे हरास करता है तो हमारे वीमेन सेफ्टी ऐप बनी हुई है.
1: ओके,
0: आप वहाँ पर जो है आपने कंप्लेन कर सकते हैं. और सबसे आसान वही 15. आप 15 क्लिक करें वहाँ से फिर वो रोड सेफ्टी वो जो सॉरी सेफ्टी ऐप है उसके थ्रू लिंक अप करवा देंगे. तो अब हमारे सीएम की ये बहुत बड़े इनिशिएटिव हैं कि उन्होंने औरतों को ना सिर्फ रोड्स पे बल्कि अपनी जॉब प्लेस पे भी जो है उनको सिक्योर किया है. और किसी की ज़रूरत नहीं, और मज़े की बात ये देखें कि कोई इतनी ज़रूरत करता ही नहीं है आप हरास करने की क्योंकि उसको इतना खौफ है. और दूसरी चीज़, इन चीज़ों की वजह से वेमेन एम्पावरमेंट, हर औरत को पता है वो कॉन्फिडेंटली जो है वो मूव ऑन करती है कि मैं जा सकती हूँ और अगर खुदा ना खास्ता मेरे साथ कोई बदतमीजी की कोशिश करेगा तो वो फौरी तौर पे जो है ना.
1: और दूसरी ये है कि उसमें ये भी है ना कि आपके लाहौर के अंदर जो सेफ सिटी के तहत जो कैमरे लगे हुए हैं
0: जी बिल्कुल
1: वो भी सब जगह हैं आप, और इसमें अच्छी चीज़ जो देखी गई है कि लोगों को सिक्योरिटी भी फील हुई है
0: बिल्कुल.
1: फिर गाड़ियों चोरियों का जो एक था मामला वो भी काफ़ी ज़्यादा
0: सर बिल्कुल सेफ सिटी का मैं कहती हूँ कि हम उनको खराज तहसीन जो है वो देते हैं कि उन्होंने इतना इसको ऑर्गेनाइज तरीके से लेके चले हैं कि अब हमें, पहले ये था कि बहुत सारी चीज़ें थी, एक्सीडेंट हो गया कोई रिकॉर्ड नहीं था. अब एक्सीडेंट होता है आप सेफ सिटी जाएं अपना रिकॉर्ड निकलवाएं आपको पता चल जाएगा कि क्या हुआ है. कोई बैंक रॉबरी होती है या कुछ, उसमें सबसे ज़्यादा हेल्प होती है क्योंकि सीसीटीवी लगे हुए हैं हर चीज़ की रिकॉर्डिंग. अगर कोई बंदा कहीं पे बैंक रॉबरी करके चला गया है तो पुलिस जब तक ऑपरेशनल जाना है ऑपरेशनल पुलिस ने वो सारे के सारे जो एविडेंस हैं वो सेफ सिटी से मिल जाएंगे.
1: अच्छा अच्छा मैडम, अभी हम बढ़ेंगे उन लोगों की तरफ जो आप लोगों को अच्छा नहीं समझते और जो आप लोगों को बहुत दुआएं देते हैं
0: जी, बिल्कुल, बिल्कुल.
1: और जो समझते हैं जिनका कारोबार बिजनेस और ٹریڈ جو ہے نا آپ لوگوں نے بالکل خراب کر دی, نہ ہونے کے برابر ہو گئے ہیں. بیگنگ بیکاری جو ہے ہمارے وہ بےچارے بیکاری ہو گئے ہیں
0: بالکل,
1: اور ان کو آپ لوگوں نے نا بالکل بیکاری کر دی ہے. مطلب اب پہلے ان کو ہوتا تھا کوئی, چلو سورس آف انکم جنریٹ ہو جاتی تھی گاڑی سے, موٹر بائک سے کسی نے پیسے پکڑا دیا. اب آپ لوگوں نے ایسا ان کے ساتھ ظلم کیا ہے کہ وہ بےچارے بالکل بیکاری ہو گئے ہیں. اچھا مجھے بتائیے کہ اینٹی بیگنگ آپ لوگوں کا ایک شعبہ ہے جس میں آپ لوگ کام کریں, اور میں اگین آپ لوگوں کو خراج تحسین پیش کروں گا کہ آپ لوگوں نے اس کے اوپر بڑا کنٹرول کیا. یہ کیسے ہوا جی, یہ سارا معاملہ کیسے کنٹرول کیا؟ اتنے بیگرز ہمیں نظر آتے تھے, اب لاہور میں ہمیں ویسے بیگر نہیں نظر آتے.
0: سر سی ایم پنجاب کی طرف سے ہمیں یہ واضح انسٹرکشنز آ گئی تھیں کہ آپ کو لاہور کو بیگر فری کرنا ہے. تو بیگرز کے لیے سب سے بڑا تو ظلم یہ ہے کہ ہم نے بہت ساری روڈز کو سگنل فری کر دیا ہے. ایک ہب تھا ان کا بھیکے وال موڑ اور کریم مارکیٹ,
1: بالکل تھا
0: وہ سگنل فری کر دیا, وہ وہاں سے موو ہو گئے. اور اس کے علاوہ میں آپ کو بتاؤں یہ اتنے شارپ مائنڈ ہیں کہ یہ اگر سگنل خراب ہو جائے نا تو یہ اپنے پیسے لگا کے بھی سگنل ٹھیک کروا دیتے ہیں کہ ہماری انکم آتی رہے.
1: ایسا بھی ہوتا
0: ہے؟ ایسا ہوتا ہے سر, ایسا ہوتا رہا ہے. اور یہ جو اس کے ساتھ چھیڑ چھاڑ کرتے ہیں نا سگنلز کے ساتھ, یہ پھر ان پہ ہم ایف آئی آر بھی دیتے ہیں. ہم نے سر مور دین 8,000 جو بیگرز ہیں ان کو کیپچر کیا. ان کو جب ہم پکڑتے ہیں تو اس کے بعد جن کے پاس آئی ڈی کارڈ موجود ہوتا ہے ان پہ ہم ایف آئی آر دیتے ہیں. جن کے پاس آئی ڈی کارڈ نہیں ہوتا, موسٹلی کے پاس آئی ڈی کارڈ نہیں ہے, یہ بہت بڑا ایشو ہے. تو ان کو سر بیگرز ہوم ہے سوشل ویلفیئر کا رائیونٹ, ٹھیک ہے, دبئی سٹی میں, وہاں پر ہم جا کے تو چھوڑ کے آتے ہیں جن کو, وہاں پر 15 دن کی ریہیب پہ چھوڑ کے آتے ہیں.
1: اچھا.
0: ان کی ریہیب میں سر ان کے سائیکیٹرسٹ وہاں پر آتی ہیں, ان کی دینی تعلیم کے لیے قاری صاحب علماء کرام وہاں پر آتے ہیں, ان کو اسکل کے لیے سیونگ مشینس وہاں پر موجود ہیں. جو میلز ہیں ان کے لیے الیکٹریشین کا کورس اور چھوٹے چھوٹے کورسز جو کہ ایک ہفتے دو ہفتے کے ہیں وہ کروا دیے جاتے ہیں, تاکہ جب یہ واپس جائیں تو کم از کم یہ وہ سگنل پہ نہ مانگے. لیکن ہوتا ہے کہ سر 15 دن کے بعد پھر وہ 2 دن اثر ہوتا ہے, اور 2 دن کے بعد جب ان کو 17 دن ہوتے ہیں تو 18ویں دن وہ پھر سگنل پہ آ جاتے ہیں. تو اس پہ سی ٹی او صاحب پھر بڑے پریشان ہوئے, انہوں نے کہا کہ دیکھیں یہ تو کوئی سلیوشن نہیں ہے نا, ہم پکڑتے ہیں چھوڑ آتے ہیں اور پھر وہ کچھ دنوں کے بعد پھر آ جاتے ہیں, ایک ہفتہ چلے ہم نے کر لیا کہ ریہیب کا اثر ہوا ہے. تو اب سر ہمارا ایک پائلٹ پروجیکٹ جا رہا ہے جس میں ہم انیشیلی 10 بیگرز کو اسمال انڈسٹریز کے ایم ڈی کے ساتھ سی ٹی او صاحب کا جو ایم او یو سائن ہوا ہے, جس میں سر ہم 5 لاکھ تک کا ان کو 0% پہ قرضہ دیں گے اور ان کو کاروبار کر کے دیں گے. پلس تمام بیگرز جو ولنگ ہوں گے ان کو ہم سکلز دیں گے نیپٹیک سے, ٹیوٹا سے, اور اس کے علاوہ اور ڈفرینٹ جو پنجاب کے چل رہے ہیں ہمارے ٹریننگ سینٹرز, وہاں سے 2 ماہ کی 4 ماہ کی ٹریننگ دیں گے, جس کے ساتھ ان کو وظیفے بھی دیے جاتے ہیں. اور پھر جب سکل آ جائے گی تو جاب اپرچونیٹیز بھی دیں گے. تو سر ہم نے 10 جو بیگرز ہیں وہ سلیکٹ کر لی ہیں, جس میں 5 فیمیل اور 5 ہی میلز ہیں. ان کا ہم نے جو میڈیکل پروفائل ہے وہ کروا لی ہے, کمپلیٹ ان کے ٹیسٹ ہو گئے ہیں, ایڈکشن ان کا ٹیسٹ ہو گیا ہے, اور اس کے علاوہ ان کا سائیکولوجی پروفائل جو ہے وہ کر لیا ہے, سر نے انٹرویو کر لی ہے سی ٹی او صاحب نے. اب وہ بالکل ریڈی ہیں کہ ہم ان کو اسکل سکھائیں یا ان کو وہ کاروبار کر کے دیں جو جس میں وہ انٹرسٹیڈ ہے. جیسے ایک کہہ رہا تھا کہ جی میں چنے بنا لیتا ہوں, نہاری بنا لیتا ہوں, بونگ بنا لیتا ہوں, تو ہم اس کو ایک چھوٹا سا سیٹ اپ کر کے دیں گے جہاں پہ وہ عزت سے کمائے گا اور کھائے گا, اور یہ بیگنگ والی لانت ہے اس سے جو ہے نا وہ چھٹکارا حاصل ہوگا.
1: بالکل ٹھیک.
0: اب دوسری چیز سر میں اس آپ کے توسط سے یہ ریکویسٹ کرنا چاہتی ہوں پبلک سے کہ خدا را آپ ان کو بھیک نہ دیں, آپ ان کو پیسے نہ دیں, وہ نہیں آئیں گے. ان کو وہ جو لسٹ ہے پیسوں کا وہ اسی لیے ہے کہ آپ ان کو پیسے دیتے ہیں تو وہ آتے ہیں. آپ صدقہ دیں, خیرات دیں, ضرور دیں, ان لوگوں کو دیں جو آپ کے ریلیٹیوز میں, آپ کے احباب میں قریبی ہیں. اگر کوئی بھی نہیں ہے تو ان کو وہ دیں جو ان کو ضرورت ہے. کھانا ہے تو گاڑی میں کھانا رکھ لیں سر, کھانا دے دیں. کپڑوں کی ضرورت ہے گاڑی میں کپڑے رکھیں کہ جی یہ میں خیرات کے طور پہ دینا چاہتی ہوں تو یہ اس کو ضرورت ہے, وہ دے دیں. جب آپ پیسے نہیں دیں گے فقیر نہیں آئیں گے, لیکن جب آپ پیسے دینا بند نہیں کریں گے بیکاری آتے جائیں گے.
1: اصل میں یہ سارا ڈیپینڈ کرتا ہے, یہ ایک پورا ایک نیٹ ورک
0: جی بالکل,
1: اور اس میں عوام کا ساتھ دینا بڑا ضروری ہے
0: سر, عوام کا ہی ساتھ ضروری ہے. اگر عوام چاہے گی تو یہ بیگر فری لاہور ضرور ہوگا, اور میں یہی ریکویسٹ کروں گی کہ خدا را پیسے نہیں, آپ ان کو ڈفرینٹ کائنڈز دے دیں. جی بالکل, آپ دیکھیں گاڑی میں کھانا رکھ لیں, آپ پانی کی بوتلیں رکھ لیں, ان کو پانی دیں, کھانا دیں, جوسز رکھ لیں, چپس رکھ لیں, وہ دیں تاکہ وہ ان کا پیٹ بھرے. نہ کہ
1: میرا ایک دوست بتا رہا تھا کہ جی میں نے پچھلے دنوں ایک فقیر کو 10 روپے پکڑائے, اس نے پکڑ کے میری گاڑی میں واپس پھینک دی. اڈی وڈی گڈی جی, تم 10 روپے
0: سر سب سے بڑی بات. اور میں آپ کو بتاؤں, ہم نے ان کی سلمس کو وزٹ کیا ہے لاہور میں ڈفرینٹ پلیسز پہ.
1: اچھا,
0: ان کی جھگیوں میں ایل ای ڈی بھی ہے, ان کی جھگیوں میں ایئر کولر بھی لگے ہوئے ہیں, ان کی جھگیوں میں گاڑیاں بھی کھڑی ہیں, اور ان کا بینک بیلنس ہمارے بینک بیلنس سے کہیں زیادہ ہے سر. یہ بھکاریوں کی بات کر رہی ہوں میں. اور جتنے آرگنائزرس ہیں نا جو بھجواتے ہیں سر, ان تمام پہ ایف آئی آر. آرگنائزر کا جو ابھی ویگرنسی ایکٹ نیا آیا, اس کے مطابق سیکشن 10 کے تحت ان پہ ایف آئی آر ہوگی اور ان کو جیل ہوگی.
1: اچھا,
0: تو یہ تمام کے تمام جو آرگنائزرس ہیں جو مجھے سن رہے ہیں, اگر کوئی آرگنائزر سن رہا ہے تو وہ خبردار ہو جائے. سٹی ٹریفک پولیس اب کسی آرگنائزر کو لاہور میں نہیں رہنے دے گی. بڑی
1: انٹرسٹنگ بات چل رہی ہے, ہم نے نیوز بریک کی جانب بڑھنا ہے, پھر ہم واپس لوٹ کے آ کے دوبارہ یہیں سے بات شروع کریں گے.